0: bien duju
1: bien bien bilkul
0: da mata cancer se man ju jab doctor doctor ka son se mene mata ti se mene
1: bilkul
0: de fe chi de ne yo chin mata mi ma she gazu she ko patek bok sam ki cancer in zo chin zo bi do diagnose po chi yo chin
1: na alamat jo chin ra cancer yang chik ta general ka sign symptom jo chin am tor do zaruri man ki cancer sa duk
0: bakhshis
1: yang bimari basan jese tb yo da yang kasmi bimari do ni son chin chana general cancer chik man chik man ti chi yo chin ra loss of weight unusual loss of weight
0: kasa
1: yani wasn't po achanak kam chit
0: khope haju
1: khope wasn't po achanak jashi tan kam son son ya era shese tan kam lo shu son halanki de phi eri phi thon me reason chima yare bang chima ya exercise ma me bas kam bas met ya ya zan wan za chashi kam son met don met pa unusual achanak era weight po to loss son se ho sakta hai jaga check in thar son se na
0: kasa
1: waja ji ji do era loss of weight po loss of appetite number
0: kasa
1: to sho kam chha achanak
0: zan zas ni myon
1: zan zas ni myon fast kala je ding sapa zeren ne pin ja khachi na phale ra za aisa se donga zan da singa mat da le si ja ni so ja go to normally champa lu tena yon chame ya ni ja sim da ra ja chu zerbek jo ga zerbek ishil za zerbek za ni zerbek so ma zan da sing ma ngol za ni sum sum zer nerik wo ek alamat ho sakta ki cancer ka ya do men ma ngal cha kamzori mehsus cha ja don so general
0: dan ka sa
1: baki so ga jage ka cancer yo misal ke to pa stomach ki cancer yo da
0: ka sa
1: prostate cancer yo दो रेदर दो खरी अलग अलामत उमर गोस
0: सो सर
1: मिसाल से देन आया देन यो चीन टिक तवाजन कम छ
0: जंदसी
1: मियो छ बरगा सिंह खान खची जर दु सिंह खान जर मयो या बरगा थू ने बखरा यो उल्टी खरा उल्टी उल्टी यो
0: कसा
1: तुन छने रे हो सकता है कैंसर अलामत दु गस पर डॉक्टर ले जु बस टेस्ट बार गोस कैंसर ने ते बारे नु दो जुगास न लंग जरा एग्जैक्ट वाजिक न पता यत मत
0: कसा
1: या एग्जैक्ट अलामत चिखुश शुरू कन गुन यों नहीं है ना जितना हो सके मेडिकल रेगुलर चेकअप चिक सब इस नजर आ जाए साल या सर्ची का तो बात तो आने लग कोई अच्छा हर्जिक मामले में आमित
0: कैसे
1: या दोनों ना बाकी नाम को आदि तो से अलामत चिका मीच या शेष इतना लग चंपेक सोचने का मन मस्तान मालूम से लग जो लाभ चीज है लूसे मिसाल से
0: अनुपात
1: ताकि सर एक बहुत बड़ा लंबा चैप्टर है दोनों आमदी का प्रोग्राम पर कवर बामायन कोशिश बार कोशिश के अफसर से डॉक्टर के से कम से कम मशवरे लेने से अच्छी लेने चेकअप ची बुक मैं ठीक दो जो यहाँ प्रॉब्लम करते मिंदु जरे शुरू करता है लेकिन इंशाल्लाह दिन नत पे करने वाला सा स्ट्रॉन्ग से लुसु
2: डॉक्टर सब पेंटेस प्रोग्राम ने निपिन डेलुक्सी हगो मीडियम के अंगचेस आकाशवाणी कर के लिए करना जैनु डॉक्टर पर तुसो दगाने मिनट सुमचुना गजों सुक कसता प्रोग्राम ने मजेद शेरबा ने चुंगनीफिया प्रोग्राम फ्रे चुकन पिन सकीना बानो प्रोग्राम प्रोड्यूसर गुलजार हुसैन
3: السلام علیکم آکاشوانی کرگلی کنا فرچو پیوت پی پروگرام شربانا چونگ جویس لکھوری ناین چرچی گنتان ناس کتوک چینوت نچی شیطینا جون سلام پو فرد موچن سونشیک یلر این موچه پروگرام مرگلوک جاقن سرما چونچه اچھی نومو ککفونون ردیان مجغید ینتان گار گار جوکسیوت نسنگ ننمیت چنمیت اگمو سنمونانیم بو جوکسی دکتوک سغبس اسنالا پروگرامی چیر پو پروگرامی گوزوک پیکا ورلد اوشنز دی دی خطوس پیکا ینتان سقباس پیراریک فروت چوگید دیر گبنا محمد اسحاقی کنا اوشنز یادی امپورتنس پو گزوگا کنزرف بچین دونا دون لچام شخطرائیوت داری دون اسکورلا ینتان سقباس پیراریک فروت چوگید تسیتا پروگرام پولا گوزوک پی World Ocean Day lobing ma juni ches riyat la man lakhyong ma chatsuk di jagi tontak po samandari ehmiyat kun sheshuk chaspo inzuk doni tahafus ming nang shes fral chaspo inzuk samandar ngati se lek sina khakchan po inzuk chazebana dius ngati miche spral chaspo anuk lek sina khakchan rol chik ada bachas inzuk dezuk sila ngati climate ko balance chakchas inzuk yang mstong irsi siyang nuk strokchak kun di samandar piyang nuk kongi nang yongchas inzuk habitat yongchas inzuk. Ngati planet po zirna dika rgyabari rdunchu persen po eriyaw khorang ngatang samandar yote inzugang de ming nang ngati earth po ngates blue planet zirba chatsuk. United Nations yang Environmental Organization kuni nangljong di jakpolar tenben yote insok dir gel raps pola ka tolset na world ocean day sak basik sik goma sambau chikstong ur gupyanar gupchu gopni se anuk rio de janeiro anuk earth summit chiish killa chakhan insok yang gap na nistong ur gat anuk united nation is june ir getla officially world ocean day declare baskhan insok dir gap na miuli thogika di jakpo dir gap na mal lakhoma chatsu ni ocean si importance is korla ya ocean sam shikhakchan in des korla nga tolset na ocean sirif ngatanga chi

0: क्लायमेटीक चेंज, वेदर चेंज दोन छेन ते असर पण इनडायरेक्टली गा ओशन से का गा दुनिया असर तुन छेन छाना का तुक गा दी ओशन सुन गा ता चाम चिंग ती लगा खोंग गा चो फॉर्म चिंग गा लुस परवेशन दे का लुस समेत सोआ जेज बने का तुक ओशन से दक्षन उअर फिशिंग बेनोत मि चवस उअर फिशिंग बेनोत यंग कंस्ट्रक्शनल पर्पसेस गा ती फ्लाई ओवर चक या ड्रिलिंग चक यंग अती उअर ट्रांसपोर्टेशन नॉइस पोल्यूशन सों से दे समंदर उनी गा खोंग नेचुरल फॉर्म चो दो दे तरफ का लुसे मेट सों सों मेट तना गा ता ची बार क्वेश्चन जे बने का तो एक सस्टेनेबल बैलेंस हम खोंग मेमिंग ना का तो गा ता उदुने का बहुत ही गा प्रैक्टिकल इंप्लीमेंटेशन लेस बार को शॉट गा ती चम ची दसन समंदर आ खानी गा ती एक्वाटिक इकोसिस्टम ऑन माइग्रेट छन पोल्यूशन सों से डिस्टरबेंस सों से दसन गा ती दी कना चम ची पोल्यूटेड वाटर गा ती दी कना ngati coastal area sa ikana yang ati land ikana don direct samandar am sachas bas sam water pollution chendo water pollution chana de at khani water at khani chai ko plants in chai ko animals in don gang ma khatam chendo
1: aw
0: gang ma dusin met penjo don gang ma ta destroy chendo chana khong size pong ata shrinking chendo samandar ka chinga ta yang maru chendo khum si chendo so ma som aur ngates constructional purpose chana ka to further dyang atang human involvement song sin involvement chana ka to or further pollution song pollution chana ka to yang the ocean suni tam chingati laga natural khong form yang khong pin don khatam chen cha chen chana ngata in future nga bacha ngata chi bar question chana ka to conservation measure ngata sustainable development bahut zaruri jitna bhi ngata nga step ka to len na chahe ngata samandar ngata drilling bed tam chik polluted water ngata nga den ngata dispose bed samandar and don mi bar question don langata alag ट्रीटमेंट प्लान या अलग डंपिंग जो से समंदर आता हूँ मरुशन और जितना हो सके खानी प्लांट्स एनिमल्स खानी फिशेज मिंगना एक ट्रेजर चींदे इनमें उदन लगाते जितना हो सके कंजर्वेशन बार गुशन मतलब डेवलपमेंट विथ बैलेंस हारोशन अति पूरा इक्विटिक इकोसिस्टम को खत्म सो सकता है डेवलपमेंट छा तो डेवलपमेंट है नहीं छा सो मसो दुनिक जितना हो सके इन प्रिंसिपल एग्रीमेंट सों से गतांग सुन असुस कोऑपरेट बस है चम चिंगति दियांग इंटरनेशनल ऑर्गेनाइजेशन यो यांग अति नेशनल ऑर्गेनाइजेशन यो एनजीओस ओ दुन नंबर लस बस है मता अर्धमो नंबर दि समंदर गतांग रीजनरेट बार गशन अदरवाइज गतांग फ्यूचर हम जितना चम चिंगता मुश्किलात दी का लेंट गतांग टेरेस्ट्रियल इकोसिस्टम के छन उतना गतांग दान चोस गतांग के के नुकसान समंदर माउंटेन और गति सर्वाइवल फ्यूचर हम ना मुश्किल छिन मोया बख्शीस मेम जुया
1: بخشی سری رس من اصل پو بس مول سان اوشن چین یا چنگ شنگ تا دیانوس دو کار تو نیو دی اوا چوان اتس دو کان زاف گنگن چس این ار دیان ما جغت نتین یان کان کون لنگ یری دی ٹاک پولیس ان ار دی مو سوری کونز دی نی کنا فن کھیلن تو کو السلام علیکم سر بخشی دار سک پا ینتس محمد اسحاق ٹیچر دی کنا ٹاک چی گس نا بن یوت پین ر دیان ما جغت ینتس دی ٹاک پی کنا فن کھیلن دک تو یان ین تنگ دی ٹاک پور دی مو سوری دک تو پروگرام لجک پی کا ین تنگ سک پا استاد کیک فرچوگیت اخون باقر زیشانیس کتیانوک
2: اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم